0: होइन त सुन्ने एकमा यी तिनवटा नगरमा फोन हामीले भक्तजीले भक्त भाइले भक्त दाईले काकाले होइन पठाएको सन्देश हामीले खोटाङमा बसेर सुन्यौँ भनेर कसैले बहिनी मैले भन्दैछु है बहिनी खोटाङबाट नै फोन गर्नुभयो भने हामी एउटा सानो मायाको चिनो दिउँ त
1: हुन्छ
0: कति राम्रो होइन लेट्स सी द इनिसिएटिभ होइन कसले सुनेर तपाईँको कुरा सुन्यो सबभन्दा पहिला त भक्त दाई हाम्रै बुइपाको
1: हो
0: युकेको स्टार्टफोर्डमा बस्नुहुन्छ काठमाडौँ बुढानकण्ठ पनि हाम्रै गाउँले हो दाई हो उहाँको पत्रको जवाब मैले दिएँ भनेर जो पहिला हुनुहुन्छ कि बहिनी सेकेन्डलाई होइन फेरि फर्स्टलाई
1: है
0: फर्स्टलाई हो एउटा राम्रो पुरस्कार एउटा बाँकी छ क्या बहिनी मसँग एउटा रेडियो कता कता खोलसहितको रेडियो छ कि पकेट रेडियो जुन चाहिँ असाध्यै मन पराउनुहुन्छ हाम्रो श्रोताहरूले ल है त्यो चाहिँ तर खोटाङबाटै हो आउनुपर्छ म त काठमाडौँमा छु भनेर हुँदैन है त्यसले गर्दाखेरि हामीले नम्बर एकताले फेरि दोहोऱ्याइदिनुहोस् त बहिनी
1: ल हामीलाई फोन गर्नु होला 01-5428-055
0: यतिमा फोन गर्नुहोस् समय पनि दिइहाल्नुहोस्
1: समय सोमबारदेखि तपाईँले हामीलाई बुधबार बिहान 11 बजीसम्म फोन गर्नुपर्ने हुन्छ
0: त्यति भन्नु है अन्तमा बिएबिएसका 3 वटा स्टेशनका कर्मचारीहरू साथै मेरो सन्देश नेपालका कुना कन्दरामा पुर्याएर प्रसारण गरी पुर्याइदिनु भएकोमा रेडियो नेपालप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु हस् त आजलाई बिदा यति नै भनेर भक्तजीले बिदा लिनुभयो हामीले चाहिँ यसमा पुच्छर जोड्यौँ होइन त बहिनी यहाँनिर कि पुच्छर यो मानेमा कि उहाँको पत्रको जवाब खोटाङबाट दिनुहुने खोटाङका बुइपा अथवा खोटाङवासीहरू जो हुनुहुन्छ होइन लाई चाहिँ हाम्रो तर्फबाट सानो एउटा तर एट्र्याक्टिभ प्राइस है त
1: बहिनी
0: कतिको माएको चिनो ल त्यो चाहिँ फेरि गाउँघरमा घन्काउँदै हिँड्न पाइयो नि त
1: होइन
0: ओके अब गीत तपाईँले भन्नुभयो फेरि एकताले भनिदिनुहोस् त
1: हजुर गीत हामीले राखिदिएका छौँ खेम सेन्चुरी र देवी घरती मगरले गाउनु भएको आउनेलाई स्वागत जानेलाई बाई बाई छ
0: यो गीत चाहिँ चारैतिर अब सुनिने छैन त बहिनी विशेष गरी खोटाङमा पनि लगी तर्फ लागौँ

0: बडो मजाको गीत रहेछ। आउनेलाई स्वागत, जानेलाई बाई बाई छ
1: हैन
0: बहिनी? पनि गिफ्टको साथमा आउने त बहिनी
1: हैन? एकदमै हजुर, हामी त मायाको चिनोको साथमा बाई बाई गर्छौं हैन दाजु।
0: अनि आउनेलाई के नि, आउनेलाई
1: आउनेलाई मिठो कफीको साथमा स्वागत गर्छौं हामी।
0: आजकल कफीको कल्चर बढ्यो हैन, चिया भने छोड्यौं हामीले, दुध दही मोहीको कुरै गर्न छोड्यौं हैन।
1: हो नि,
0: त्यसले गर्दाखेरि गाउँ घरमा चाहिँ दुध दही मोही अझै पनि छ नि।
1: छ छ हजुर,
0: लेट्स नॉट फॉरगेट आवर कल्चर। ओके, यो त भयो आजको पहिलो पत्र। अनि हाम्रो श्रोताको लागि सुनाउन चाहेको गीत मन पर्यो कि मन परेन अर्को पत्रमा लेख्नुहुन्छ होला भन्दै अब गाउँघरका आफन्तहरूलाई पनि सम्झना गर्नुहोस् न भन्यो होइन उहाँलाई।
1: एकदमै भन्यो हजुर।
0: अब के छ त हाम्रो?
1: हजुर भक्तलाई धन्यवाद भन्दै अब हामी लाग्छौँ दोस्रो श्रोताको सन्देश तर्फ दाजु। आफ्नै आवाज भनेको सन्देश छ, उहाँ हुनुहुन्छ ओममणि सापकोटा नलपुरबाट हामीलाई फोन गर्नुभएको थियो।
0: ओममणिजीले गीत पनि गाउनुहुन्छ?
1: हजुर, गीत भन्दा पनि उहाँले गौतम बुद्धप्रति आस्था राख्नुहुन्छ। सो उहाँले बेला मौकामा गुम्बाहरू जानुहुँदो रहेछ अनि उहाँले बुद्धको मन्त्र पनि वाचन गर्नुहुन्छ।
0: आज पनि छ त्यस्तै,
1: अन्तमा चाहिँ जहिले पनि उहाँले भन्नुहुन्छ। हजुर,
0: ओम मणिजीले ओम मणि पेमे हो त भन्नुभएको छैन,
1: बुद्धम शरणम गच्छामि भन्नुहुन्छ।
0: ओम मणि पानी हो पनि हो नि त हैन?
1: ओ एकदमै हो।
0: ओके ओमजी, तपाईँको कुरा तर्फ लागिहालौँ अब।
2: ओम मणि सापकोटा नवलपुर गैंडाकोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद धोज खड्का, सुसन बाला राई, मीरा राणा भाट, आरती लम्साल, मीना थापा, नर्जङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना साथी नमस्कार। साथै रेडियो नेपालमा कार्यरत आरजेहरू सम्पूर्णमा नमस्कार। अनि आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मिठो सम्झना साथी नमस्कार। म केही मित्रहरूको नाम दिन गइरहेको छु। सुषमा सापकोटा तिवारी, गणेश तिवारी, नवलपुर दुम्की बास दाउन्ने फेदी, शुभम सापकोटा, सुशीला सापकोटा, सुभद्रा सापकोटा, कलावती सापकोटा, भीमकुमारी सापकोटा, शीतल सापकोटा, नवलपुर गैंडाकोट 13, नरेन्द्र रिमाल, तिलक छेत्री, स्याङजा जीवन सहयात्री काभ्रे, चारजन महत्व नवलपुर, धजा सेरी, सुक्रम लामा दक्षिण काली, भनवीर पुणम्यागदी घोडे पानी, छवि थापा गुल्मी हंसरा, नगेन्द्र रिजाल बिमला एम्फू, मुना राई लिम्बू धनकुटा, रामपुकार राय रौतहट, अरुण नदी खत्री पार्सीकोट, गणेश श्रेष्ठ रूपन्देही, युक्त प्रसाद श्रेष्ठ बाँकी कोहलपुर, गगन तेरथमे कन्सा, धरान राजेन्द्र बन्तवा राई भोजपुर, रामबहादुर खड्का चितौन, निशा लामा दोलखा चरीकोट भन्दै म हजुरहरूको उसबाट विदाय हुन चाहन्छु। मैले गीत रोजेको छु स्वरूप राज आचार्यको, मत हारेको मान्छे आफ्नै भाग्यसँग भन्ने गीत रोजेको छु, सबैले मन पराइदिनु होला भन्ने मलाई पूर्ण विश्वास छ। भन्दैमा बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि बुद्धस्तो।

0: FBS Gorkha Radio.
1: हजुर, परदेशको सन्देश कार्यक्रम सुन्दैनुहोस् यहाँले सञ्चालक विनोद खड्का हजुरको साथमा छु र साथमा हुनुहुन्छ
2: निशा गुरुङ.
1: ओके, ल त निशा तमस्यो बहिनी, के छ त सुनाउनु हाल खबर?
2: हजुर, छोटो विश्राममा हामीले यसो कफीको चुस्की लियौँ कि भनेको, अलिक छिट्टो भइहाल्यो
1: भइहाल्यो
2: मिलेन. यहाँ सबैलाई पुनः स्वागत छ, अभिवादन गर्छौँ.
1: देश विदेशमा भएका हाम्रा आदरणीय श्रोता पनि नमस्कार. कार्यक्रमको यो दोस्रो चरणमा स्वागत छ. म हुँ सञ्चालक विनोद. अब पालो आयो, के छ त अब छिनोफानो जस्तो लाग्यो मलाई.
2: हो दाजु, छिनोफानो छ. र त्योभन्दा अगाडि छोटकरीमा ठेगाना भनिहालौँ. ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रा सम्पर्क नम्बर छन् 5428055, 5433364 र 5433930.
1: ओके, ठेगाना हो यो भने, तर अन्य कुराहरू हामी गर्दैनौँ, होइन? राजनीतिका कुरा गर्दैनौँ, विवादका कुरा गर्दैनौँ, होइन? कसैलाई राम्रो नराम्रो पनि भन्दैनौँ, होइन? सिम्पल, यो चाहिँ फ्यामिली एउटा रेडियो हो, फ्यामिली कनेक्सन पनि भन्छौँ कहिले कहिले यसलाई. कनेक्ट हुनुको लागि आउनुहोला है त. त्यति भन्दै अब हामी प्रश्न पनि त दिइहालौँ त बहिनी.
2: हजुर, प्रश्न हामीले सोधेका थियौँ, विश्व साइकल दिवस कहिले मनाइन्छ भनेर.
1: त्यसको सन्दर्भ थियो, होइन? सन्दर्भ के थियो भने, केही हप्ता अगाडि मैले साइकलको चाहिँ सुरुवात कसरी भयो भनेर सानो कथा भनेको थिएँ, काठे साइकलबाट, होइन? त्यो काठे साइकलको नाम के थियो अरे भने, डेन्डी हर्स. अब डेन्डी हर्स भनेर हाम्रो श्रोताले आफै खोज्नुहोस्, होइन? सानो बच्चाहरूलाई बनाएको काठे साइकल, जसमा प्याडल पनि थिएन, होइन? त्यो चाहिँ त्यहाँबाट हुँदै डेभलप हुँदै हुँदै साइकल बन्यो. साइकलले चाहिँ धेरैलाई सुविधा भयो, एक ठाउँबाट अर्को ठाउँ जान सजिलो पनि भयो, सामग्री बोक्न सजिलो भयो, होइन? चट्ट लाएर गर्लफ्रेन्डलाई राखेर घुमाउनु पनि सजिलो भयो गीत गाउँदै, होइन? कति हिन्दी सिनेमामा त साइकलको गीतहरू पनि छ नि, साइकलमा हिरोले हिरोइन बोकेर हिँडेको, होइन? त्यस्तो मोबिलिटीको चाहिँ एउटा आविष्कार भएपछि संसारमा धेरै राम्रो भयो. त्यसै सन्दर्भमा भनिदिइहालौँ, सबभन्दा संसारको ठुलो आविष्कार, होइन, इन्भेन्सन कुन हो भन्दाखेरि के भन्नुहुन्छ? ल भन्नुहोस् त, रकेट बन्यो कुनि के भने भन्नुहुन्छ, के भन्नुहुन्छ? सबभन्दा हेर्दाखेरि सानो मामुली तर सबभन्दा एकदम महत्त्वपूर्ण चाहिँ इन्भेन्सन चाहिँ पाङ्रा के बहिनी, पाङ्रा, होइन? त्यसले यति धेरै मद्दत गरेको छ भनेर साध्य छैन, होइन? के सिम्पल हेट भेरी मिनिङफुल भन्नुपर्छ, होइन? ओके, त्यो चाहिँ सन्दर्भ मैले यहाँलाई भन्दे. अब चाहिँ के भन्छ, विश्व साइकल दिवस कहिले भन्दाखेरि सही उत्तर चाहिँ के त?
2: हजुर, सही उत्तर चाहिँ हरेक वर्षको जुन महिनाको 3 तारिक.
1: अनि नेपालीमा,
2: नेपालीमा
1: यसपालि कति कहिले पर्यो, तल माथि होला यसपालि चाहिँ ठ्याक्कै भनिदिनुहोस् त, के म भनिदिउँ?
2: हजुर, हुन्छ, तपाईँ भन्नु होला.
1: तपाईँलाई गाह्रो गाह्रो पर्यो, होइन? ओके, यसपालिको ठ्याक्कै विश्व साइकल दिवस परेको छ. यो चाहिँ कहिले हो भन्दा, विश्व साइकल दिवस चाहिँ 20 गते परेको छ, जेठ महिनाको, होइन? यानि कि जुन महिनाको 3 तारिक. अर्को वर्ष सायद तलमाथि होला, तर 3 जुन चाहिँ विश्व साइकल दिवस हो, है? यति भन्दै अब मिलाउनेहरूको नाम भन्नुहोस् त.
2: हामीलाई फोन गर्नुहुने श्रोता हुनुहुन्छ 16 जना, र 16 जना मध्येबाट 15 जना श्रोताले 100% उत्तर मिलाउनु भएको छ. उत्तर मिलाउनुहुने हाम्रो श्रोताको नाम यस प्रकार छ: राम पुकार राय रौतहट, नरेन्द्र रिमाल स्याङ्जा, उमेश रेग्मी, जानुका ढकाल, अन्जु रेग्मी, भगवती रेग्मी, तारा रेग्मी र लक्ष्मी रेग्मी, विराटनगरबाट. त्यसै गरी हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ, कोहलपुर बाँकेबाट. अरुण नदी खत्री हुनुहुन्छ नारायणथानबाट. त्यस्तै गरी सरिता खड्का हुनुहुन्छ नारायणथानबाट. प्रभा महत हुनुहुन्छ गङ्गुबुबाट. होमनाथ चापगाई हुनुहुन्छ मनमैजु काठमाडौँबाट. एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीबाट. रमा सापकोटा धनकोटाबाट. र पुष्पराज दङ्गाल हुनुहुन्छ पाँचथरबाट.
1: ओके, अब सबैको नामको चिट्ठा चाहिँ भनौँ न पुरिया, होइन, नाम लेखेको पुरिया चाहिँ हामीले चिट्ठा बक्समा हालिसकेका छौँ, होइन त?
2: हजुर हजुर.
1: अब आज तपाईँले आफै तान्नुहुन्छ कि कसैलाई निम्तो गर्नुहुन्छ भन्नुहोस् त?
2: हो, आज त हामीले निम्तो गर्ने भनेर प्लान त गरेका थियौँ दाजु.
1: के भयो, धोका भयो?
2: उहाँ अलिक व्यस्त पो हुनुहुँदो रहेछ.
1: कसलाई बोलाउने प्लान थियो तपाईँको?
2: आज हामीले हाम्रा इन्जिनियर नर्जङ गुरुङजीलाई बोलाउने प्लान गरेका थियौँ. अनि उहाँ चाहिँ अलिक व्यस्त हुनुहुन्छ कि जस्तो लाग्छ. दाजुले यो खरखरे गर्नु पर्यो अनि म तान्नु पर्यो अनि पाचन चाहिँ फेरि दाजुले नै गर्नु पर्यो.
1: फेरि मैले चाहिँ मजाले आँखा चिम्लेर हल्लाइदिएँ, अब तपाईँले चाहिँ तान्नु पर्यो है.
2: हजुर, यो नाम चाहिँ म फेरि तपाईँलाई दिन्छु दाजु.
1: ओके, फेरि ब्याक टु मी. ओके, मैले खोलेँ, अब ड्रम रोल त आज बजाउन मन लाग्यो मलाई. यो बेलामा मैले पुरिया चाहिँ खोलेँ. ओहो, काठमाडौँ भ्याली छ नि त बहिनी.
2: ओहो, काठमाडौँभित्र नै
1: को को हुनुहुन्छ होला त यसपालिको उत्तर दिने काठमाडौँ भ्यालीमा? कतिजना हुनुहुन्छ भन्नुहोस् त?
2: काठमाडौँमा हुनुहुन्छ दुईजना जति हुनुहुन्छ.
1: दुईजना? ओहो, 50-50 चान्स भयो नि त बहिनी. यो चाहिँ रिङ रोडतिर पुग्यो.
2: हजुर हजुर,
1: को होला त भन्नुहोस् त?
2: भनेपछि रिङ रोड सिधै गयो भने चाहिँ रिङ रोड भएर गयो भने उहाँ बस्ने स्थान चाहिँ आइपुग्छ होइन दाजु?
1: किनभने उहाँले भनिरहनु हुन्छ होइन. मैले अनाउन्स गरिदिउँ त?
2: हजुर हजुर,
1: आजको विनर हुनुहुन्छ प्रभा महा. गङ्गबु भनेपछि रिङ रोडकै पर्यो होइन त?
2: हजुर,
1: र उहाँलाई सबभन्दा पहिला त बधाई दिनु पर्यो होइन. अल द बेस्ट, फेरि पनि भाग लिँदै गर्नुहोला. अब यसपालिको पुरस्कार लिनको लागि उहाँ स्वयं आउनुहुन्छ भन्ने मैले ठानेको छु कि बहिनी.
2: हजुर हजुर,
1: होइन प्रभाजीले भाग लिइरहनुहुन्छ, त्यस कारणले जति भाग लियो त्यति पर्ने चान्सेस पनि बढी भयो होइन.
2: भन्दाखेरि
1: प्रभाजी तपाईँले चाहिँ विश्व साइकल दिवस ठ्याक्कै भन्नुभयो, यानि कि जेठ महिनाको 20 गते, यसपालि चाहिँ 3 जुन परेको छ होइन.
2: ल
1: त अब फेरि अर्को प्रश्नको उत्तर लिएर आउनुहोला. यसपालि चाहिँ हामीले यो हप्ता चाहिँ प्रश्न राखेका छैनौँ.
2: छैन हजुर, हामी अर्को साता राख्नेछौँ. अवश्य पनि नयाँ नयाँ श्रोताहरू जसले हामीलाई साथ दिनुभयो अनि कार्यक्रममा सुनेर भाग पनि लिनुभयो, उहाँहरूलाई पनि हामी अर्को साता फेरि पनि कोसिस गर्नुहोस् भनेर भन्छौँ.
1: राम्रो एउटा चाहिँ यसपालि त प्रश्न तपाईँ राख्नुहोस् है, खोज्नुहोस् है. भन्दै अब हामी अर्को श्रोतालाई स्थान दिइहालौँ. को हुनुहुन्छ होला त भन्नुहोस् त?
2: हजुर दाजु, अब भने हामी फेरि पनि अर्को पत्रतर्फ लाग्छौँ र मेरो हातमा पत्र परेको छ. उहाँ हाम्रा एकदमै नियमित श्रोता हुनुहुन्छ है, राजेन्द्र बान्तवा राई पोखरी कान्छा.
1: ओके, नमस्कार छ उहाँलाई, कार्यक्रममा हार्दिक स्वागत छ.
2: हजुर, फेल्थम लन्डनबाट हामीलाई पत्र लेख्नुहुन्छ, नेपालको ठेगाना भोजपुर हो. सुरुवातमा लेख्नुहुन्छ, बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोदोज खड्का ज्यूमा सलाम.
1: यहाँलाई पनि सलाम छ, नमस्कार छ.
2: हजुर,
1: र तपाईँको साकेलाको कुरा हामीले सुरुमा गरिसकेका छौँ होइन. विभिन्न कार्यक्रमहरू यो समरमा बेलायतमा हुन्छ, त्यसमा सबैमा सरिक हुनुहोला. कहिले कहिले त जानै पाइन्न के बहिनी, टाढा टाढा हुन्छ, जाँदा आधा दिन आउँदा आधा दिन होइन, थकित हुन्छ, आफ्नो पनि एडमिन गर्नु पर्यो, विकेन्डको कार्यक्रमहरूलाई मात्रै ध्यान दिएर त भएन नि होइन. जे होस् इन्जोय त गर्नुहोला.
2: हजुर, साथसाथै परदेशीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका बहिनीहरू निशा गुरुङ, प्रस्तोता दय सुसन बालाज्यू र मिना थापा लगायत विभिन्न कार्यक्रमका सबै प्रमुख सञ्चालक सञ्चालिका ज्यूहरूप्रति हार्दिक अभिवादन भनेर भन्नुभएको छ. हाम्रो पनि नमस्कार छ दाजुलाई र कार्यक्रममा स्वागत छ. सेवा हौवा अनि दर्शन नमस्ते, यो राजेन्द्र बान्तवा पोखरी कान्छा अनि परिवारको तर्फबाट भनेर लेख्नु भएको छ.
1: फेरि पनि स्वागत छ. के लेख्नु भएको छ मुख्य गरेर?
2: अति आदरणीय मैले मान्नुपर्ने मान्यजन आफन्त मेरा परिवार र साथीहरूमा, फेरि पनि हामी किराँती मध्ये पनि विशेष गरी राईहरूको महान उभौली पर्वको किराँत राई मात्र नभई सम्पूर्ण नेपालवासीहरूलाई हार्दिक शुभकामनाको साथमा हामीलाई सुम्निमा पारुहाङ तथा शिव पार्वतीले रक्षा गरून् भनेर भन्छु भनेर भन्नुभएको छ.
1: आशीर्वाद चाहिन्छ.

0: एउटा गाइडिङ फोर्स चाहिन्छ के बहिनी,
1: होइन?
0: मेहनत गर्ने, काम गर्ने, आस्था राख्ने आफ्नो ठाउँमा छँदैछ, होइन? सबै राख्छन्, तर गाइडिङ फोर्स माथि पनि विश्वास गर्नु पर्यो। को कस्तो कुन प्रकृति आकार छ भनेर थाहा छैन, त्यस कारण हामी कहिले कहिले के भन्छौँ भने यो गाइडिङ फोर्स निराकार छ के बहिनी,
1: होइन,
0: कुनै सेप साइज छैन अरे के भनेर भनिन्छ। त्यस कारणले उहाँको आस्था अनुसारको उहाँलाई चाहिँ सही मार्गदर्शन मिलोस्, हाम्रो शुभकामना
1: छ। हजुर, त्यो दिन चाहिँ हाम्रो एकदमै भव्यताको साथमा साकेला बनाउने भएको भएर सुन्न पाइन भन्नुभएको छ, छुट्ट गएको रहेछ, तर मेरा मित्रहरूले सुनाउनु भएको थियो कि कति मिठो तरिकाले वाचन गर्नुभएको थियो, र हार्दिक आभारी छु निशा बहिनी, मिना बहिनी, चेलीहरूप्रति भन्नुभएको छ। त्यो हप्ता भने दाजु हुनुहुन्थेन है, त्यसैले हामी दुईजना
0: थियौँ।
1: होइन,
0: ढिलो हुन्छ
1: एकदमै,
0: काममा गए भने कहिले कहिले प्लान अनुसारको चल्नै सकिँदैन।
1: हजुर,
0: अगाडि बढौँ।
1: अनि उहाँले के भन्नुभएको छ भन्दाखेरि, आगामी 15 जेठमा चाहिँ तदनुसार 29 मेको दिनमा रिपब्लिकन डे अथवा गणतन्त्र दिवस परेको छ।
0: सही कुरा गर्नुभयो,
1: यो दिवसको पनि सबै सबैजनालाई शुभकामना छ भनेर भन्नुभएको छ।
0: ओके, अब के कुन हिसाबले मनाइन्छ त्यो हेर्न बाँकी नै छ, तर जेनरली नेपालभरि नै छुट्टीको साथमा मनाइन्छ। विदेशमा चाहिँ अब तपाईँहरूको कुन दिन पर्दो रहेछ भन्दाखेरि 29 कुरा गर्नुभयो नि तपाईँ,
1: 29
0: भन्नाले ठ्याक्कै त्यो दिन चाहिँ शुक्रबार परेको रहेछ बहिनी, होइन? त्यस कारणले तपाईँले मान्नु पाउनु भएन, होइन, तर पनि यसो आफ्नै प्रकारले मलाई शुभकामना।
1: हजुर, अनि के दिन परेको छ, सगरमाथा दिवस पनि दाजु।
0: हजुर,
1: साकेलाको माहौल छ, त्यस कारण साकेला गीतले नै सम्मान सहित सम्झना गर्न चाहन्छु भन्नुभएको छ। र आज भने साकेला थानमा उभौली पूजा बोलको गीत मेलिना राई र सुनिल राईको आवाजमा सुन्न चाहन्छु, र यस गीत मार्फत सम्झना गर्नुपर्दा आज अलिक छोटकरीमा दिँदैछु, कारण समयको पाबन्दीले गर्दा हो भन्नुभएको छ, अलिक व्यस्त हुनुहुँदो रहेछ। मेरो प्यारी धर्मपत्नी रमा पुमा राई लगायत सबैलाई आशीर्वाद छ, वासिङ भोजपुरदेखि सुनसरी झुम्कामा बस्नुहुने दाजु र भाउजूहरूलाई सेवा, मेरा आफन्तजनहरू, गाउँले, जिल्लावासीहरू, त्यसै गरी धरान अनि जहाँ जहाँ हुनुहुन्छ सबै सबै मेरा आफन्तजनहरूलाई पनि म सम्झना गर्न चाहन्छु। बिएपिएसका सबै सबै स्टाफहरू र मलाई चिन्ने सबैलाई पनि मेरो नमस्कार छ। अन्तमा मैले कहिले पनि नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ राई, दर्पण देविका रोदुङ, सङ्गीता बायुङ राई, सुनिता पुन, सरिता राई, रमिला बान्तवा, सुम्निमा राई, त्यसै गरी हुनुहुन्छ गौतम बान्तवा, छवि थापा, प्रेमध्वज गुरुङ, युक्तप्रसाद श्रेष्ठ, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, कृति योञ्जन, अरुणधी खत्री, ओममणि सापकोटा, मान बहादुर लिम्बू, अमर निर्दोष, राजाराम रायमाझी र काली बहादुर तामाङ, भवतीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, फेल्थम लन्डन युके भनेर चाहिँ उहाँले पत्र टुङ्गन भएको छ दाजु।
0: अब उहाँले जसलाई सम्झना पुर्याउन चाहनुभयो, सबैले सुन्ने मौका पाएको खबर पाउँ होइन तपाईँले, र उहाँले उत्तर पनि दिनुहोला, धन्यवाद पनि भन्नुहोला यही कार्यक्रम मार्फत भन्ने हाम्रो पनि अनुरोध गर्दै। अब उहाँलाई गीत सुनाउने तपाईँले के छ बाँकी?
1: अब साकेला थानमा उभौली पूजा बोलको गीत हामी सुन्न गएका छौँ।
0: ओके, यो गीत चाहिँ मजाले इन्जोय गर्नुहोस् है त।

0: The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Umar.
1: And now for your daily guide, here are the rest of the prayer times for today, which is the Subuh prayer will be tomorrow at 4:42 a.m. Prayer times are based on the Brunei Mora and Temburong districts. If you are in the Tutong district, at 1 minute, while for those in the Blight district, at 3 more minutes. May we all be further guided by Allah.
2: ओके चाडपर्वमा चाडपर्वको गीत माग्नुहुने हाम्रो श्रोतालाई धेरै धन्यवाद छ राजुजी. तपाईँले सम्झना पुर्याउनुभएका सम्पूर्ण श्रोताले यो तपाईँको पत्र रूपी सम्झना सुन्नुभयो होला भन्दै अब हामी अर्को श्रोतालाई स्थान दिइहालौँ. उहाँ हुनुहुन्छ गङ्गा गुरुङ, होइन त? अनि उहाँ कहाँ चाहिँ लमजुङ बासी तर बेलायतको हावा खाँदै हुनुहुन्छ. कुन ठाउँ थाहा छ?
3: हजुर, उहाँले लन्डन युके
2: भनेर लेख्नुहुन्छ. आदरणीय परदेशको सन्देश कार्यक्रमका सञ्चालक विनोद दाई, बहिनी मासियो निशा, मिना र दिदी सुजन बाला सबैजनालाई नमस्कार भन्न चाहन्छु. म गङ्गा गुरुङ लन्डनबाट.
3: हो, अब त अहिले समर महिनामा त निकै रमाइलो भएको छ होइन दाजु? वातावरण पनि निकै रमणीय छ. त्यही ठाउँबाट हामीलाई पत्र लेख्नुहुने हाम्रा दाजु हुनुहुन्छ गङ्गा गुरुङ. यहाँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ.
2: नमस्कार पनि. र मलाई बिएबिएस गोर्खा रेडियोबाट प्रसारण हुने कार्यक्रम परदेशको सन्देश साह्रै मनपर्छ. म नियमित रूपमा यो कार्यक्रम सुन्ने गर्दछु. यो मेरो पत्रलाई हजुरले अवश्य स्थान दिनुहुनेछ भन्ने पनि विश्वास राख्दछु र आशा पनि गर्दछु भनेर भन्नुभएको छ.
3: दाजुको पत्र स्थान, पत्रले स्थान नपाउने त कुरै भएन होइन? हामी जहिले पनि राख्ने गर्छौँ, तर धेरै दिनको अन्तराल पछि अथवा भनौँ महिनाकै अन्तराल पछि उहाँले पत्र लेख्नु भएको छ दाजु.
2: छिटो छिटो लेख्नुहोस् है. अनि भन्नुहुन्छ यसै तपाईँले भनेको कुरा चाहिँ यहीँ लेख्नु भएको छ, धेरै समयको अन्तरालपछि कार्यक्रममा पत्र लेख्दैछु भनेर भन्नुभएको छ. र भन्नुहुन्छ मेरो नेपालको ठेगाना लमजुङ जिल्ला बागलुङ पानी गाविस छ कपुर गाउँ हो. मेरो गाउँ मेरो कपुर गाउँमा अब सम्झनातर्फ जानु पर्ला भन्नुभएको छ बहिनी.
3: हजुर, अब कपुर गाउँ त भन्नुभयो दाजु, यो कपुरको त्यहाँ बोर्ड पो छ कि जस्तो लाग्छ.
2: यो पनि हामीलाई खुलाउनुहुन्छ होला भन्दै उहाँ भन्नुहुन्छ, मेरा समस्त गाउँले साथीहरू, इष्टमित्रहरू, नातागोता, फेसबुकका साथीहरू र अन्यमा भन्नुपर्दाखेरि यामदास मोलिचा, ज्ञानु आले मगर, भीम गुरुङ रोदन, चन्द्रबहादुर पुन, सत्कार दहाल, श्याम थापा, उमेश मात्रै लेख्नु भएको छ बहिनी होइन, अर्क युन्जन, महेश सुनवार दाई, बहिनीहरूमा निमा सेलियर जो अमेरिकामा हुनुहुन्छ होइन त, सरिता राई, ज्योति गुरुङ, कान्छी गुरुङ, बिसा गुरुङ र बिएबिएसका सम्पूर्ण परिवार र रेडियो नेपालका सबै युनिट, अनि यति बेला परदेशीको सन्देश कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई यहाँकै रोजाइमा कुनै एउटा राम्रो गीत सुनाइदिनु भए आभारी हुने थिएँ भनेर भन्नुभएको छ.
3: हो, आज त हामी लन्डनबाट पत्र आयो होइन, लन्डनमा हुनुहुने गङ्गा दाजु र सम्पूर्ण समर श्रोताको निम्ति अत्तर लन्डनको बुलको गीत सुनाउन गइरहेका
2: छौँ. लन्डनको चाहिँ बहिनी कस्तो हुन्छ भने नि, टेम्स नदी होइन, त्यहाँ सफाइ छ होइन, तर पहिला पहिला टेम्स नदी पनि जो इन्डस्ट्रियल रेभोल्युसन हुँदाखेरि नि असाध्यै दुर्गन्धित थियो अरे के बहिनी, सबै चिज फोहोर त्यहीँ फाल्दाखेरि चाहिँ भएन भनेर उहाँहरू सफा गर्न लाग्नु भयो अरे धेरै वर्ष अगाडिको कुरा. अहिले चाहिँ त्यति राम्रो छैन, त्यहाँ फोहोर फाल्न पाइन्न होइन, ड्रेनेज सिस्टम राम्रो छ, फिल्ट्रेसन प्लान्टहरू छन् होइन, त्यही गर्दाखेरि तर त्यहाँ पौडी खेल्न लायक त छैन होइन, अलि त्यसको चाहिँ करेन्ट पनि कडा नै छ, तर बाहिरबाट हेर्दा चाहिँ सफा नै छ, दुर्गन्ध चाहिँ छैन क्या बहिनी
3: होइन.
2: तर लन्डनको कुरा गर्दाखेरि यो लन्डनबाट बग्ने टेम्स नदीको अब त्यो सम्झना आयो क्या मलाई पनि
3: होइन,
2: त्यसले गर्दाखेरि यहाँ कहाँ बागमती कहाँ त्यहाँको कुरा गर्दाखेरि तपाईँले चाहिँ अत्तर लन्डनको भन्ने गीत खोजिदिनु भयो, राखिदिनु भयो. गाउने कलाकार को को हुनुहुन्छ भन्नुहोस् त?
3: हजुर, उहाँहरू हुनुहुन्छ हरि विमर्शी र उमा देवी खनाल.
2: ओके, उहाँको गीत सुनौ है त. अब हामी यो गीत राख्दै बिदा पनि लिनुपर्छ क्या हो?
3: हजुर हजुर, बिदा पनि माग्नुपर्छ दाजु. अब हामी अन्ततिर आइसकेका छौँ। हजुर, कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ, र साथ दिनुहुने, भाग लिएर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद छ। बधाई छ हाम्रो प्रभा मह दिदीलाई, उहाँसँग छिट्टै पनि भेट्नेछौँ। यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन।
2: अब प्रभाजी साइकल चढेर आउनुहुन्छ, साइकलवाला पुरस्कार लिनलाई साइकल चढेर आउनुहोस् है बहिनी। ओके, हस् त आदन श्रोताहरू, रमाइलो गर्दा गर्दै तपाईँको सन्देश पढ्दा पढ्दै समय गएको पत्तो भएन, फेरि अर्को पत्र पढ्ने एउटा चाहिँ मौका पाऊँ। देश वा विदेशबाट लेख्नुहुन्छ भने झन् त्यसको महत्त्व हुन्छ होइन, त्यसले गर्दाखेरि तपाईँहरू लेख्नुहोला। धेरै पर हुनुहुन्छ, मेहनत गर्दै हुनुहुन्छ, आफ्नो परिवारको र देशको प्रगति उन्नतिको लागि यति मेहनत गर्नुहुन्छ, अझै गर्नुहोस्। हामी यहाँ बसेर तपाईँलाई सेवा पुऱ्याउँछौँ। हस् त, मलाई आजको लागि बिदा दिनुहोस्, फेरि अर्को हप्ता भेटौँ। बाइ बाइ, नमस्ते। गीत छ हरि विमर्शी र उमादेवी खनालको अत्तर लन्डन नैको।